0: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं कलीम अहमद। पहले इस वक्त की खास खास खबरें। सुप्रीम कोर्ट ने मरकज से कहा है कि वो इस साल सीबीएसई की तीन जबानों की पॉलिसी से छठी जमात के तलबा को मुस्तस्ना करार देने पर गौर करे। भारतीय बहरिया आज से आइंदा जुमेरात तक नई दिल्ली में दूसरी कमांडर्स कॉन्फ्रेंस 2026 की मेजबानी करेगी। दिल्ली हुकूमत ने मौसम सरमा के दौरान कौमी राजधानी में फिजाई आलूदगी पर काबू पाने के लिए मजीद सख्त एक्शन प्लान तैयार किया है। अमेरिका ने भारत और 19 दीगर मुल्कों से दरामद की जाने वाली खसूसी दवाओं पर आयद महसूलात को खत्म कर दिया है। और जापान में एशियाई खेलों में भारतीय मर्दों की क्रिकेट टीम सेमीफाइनल में पहुंच गई है। अब खबरें तफसील से। सुप्रीम कोर्ट ने मरकज और सानवी तालीम के मरकजी बोर्ड सीबीएसई को हिदायत दी है कि वो छठी जमात के मौजूदा तलबा को तीन जबानों के निजाम से वही रियायत देने पर गौर करें जो पहले ही सातवीं जमात के तलबा को दी जा चुकी है। चीफ जस्टिस सूर्यकांत और जस्टिस जॉयमालिया बागची और वी मोहना पर मुश्तमिल बेंच ने मरकज और सीबीएसई की जानिब से पेश होने वाले सॉलिसिटर जनरल तुषार मेहता और एडिशनल सॉलिसिटर जनरल ऐश्वर्या भाटी से कहा कि इस साल छठी जमात के तलबा को भी वही रियायत दी जाए जो सातवीं, आठवीं और नवीं जमात के तलबा को दी गई है। सुप्रीम कोर्ट ने 17 सितम्बर को सीबीएसई से कहा था कि वो छठी जमात के तलबा के लिए तीन जबानें जिसमें दो भारतीय मुकामी जबानें शामिल हैं पढ़ने की अपनी पॉलिसी 2027 से शुरू होने वाले अगले तालीमी साल से नाफिज करने पर गौर करे। सीबीएसई के बयान के मुताबिक इस वक्त सातवीं, आठवीं और नवीं जमात में पढ़ने वाले तलबा को जब वो दसवीं जमात में पहुंचेंगे तो तीसरी जबान का बोर्ड इम्तिहान देने की जरूरत नहीं होगी। सॉलिसिटर जनरल ने अदालत आलिया को बताया कि तकरीबन 99% स्कूलों ने तीसरी जबान की पॉलिसी इख्तियार कर ली है और उन्हें इसके लिए ज़रूरी सहूलियात भी फराहम कर दी गई हैं, जबकि तकरीबन 1.2% स्कूलों ने अभी तक ये पॉलिसी इख्तियार नहीं की है। ताहम समात के दौरान मरकज ने मौकफ इख्तियार किया कि वो छठी जमात के मौजूदा तलबा को इस पॉलिसी से मुस्तस्ना करने के हक में नहीं है। मरकज का कहना था कि तलबा को मौजूदा तालीमी साल ही से जबान के नए निजाम पर अमल शुरू करना चाहिए। भारतीय बहरिया आज से जुमेरात तक नई दिल्ली में कमांडर्स कॉन्फ्रेंस 2026 के दूसरे एडिशन की मेजबानी करेगी। तीन रोजा ये कॉन्फ्रेंस मरकजी मुकाम से बाहर तैनात ऑपरेशनल और एरिया कमांडरों समेत सीनियर बहरी क्यादत को यकजा होने का मौका फराहम करेगी। इस दौरान फौजी स्ट्रेटजिक सतह पर ऑपरेशनल तैयारियों का जामे जायजा लिया जाएगा और इदारा जाती मैकेनिज्म के जरिए सीनियर हुकूमती अमले के साथ तबादले ख्याल किया जाएगा। ये कॉन्फ्रेंस मगरबी एशिया में जारी तनाजात के दौरान तवानाई के तहफ्फुज़ समेत भारत के बहरी मफादात की हिफाजत में भारतीय बहरिया के रोल को भी नुमाया करेगी। कॉन्फ्रेंस के पहले दिन वजीर दिफा राजनाथ सिंह कौमी बहरी नजरियात और भारतीय बहरिया से तवक्कुआत के मौजू पर अपने ख्यालात पेश करेंगे। माहौलियात, जंगलात और मौसमियाती तब्दीली के मरकजी वजीर जनाब भूपेंद्र यादव ने कौमी राजधानी दिल्ली में फिजाई आलूदगी में कमी के एक्शन प्लान का जायजा लेने के लिए दिल्ली की वजीर आला रेखा गुप्ता के साथ एक आला सतही मीटिंग की सदारत की। कल मुनक़िद हुई इस मीटिंग में पहले से किए गए इकदाम, जमीनी सतह पर हासिल की गई पेशरफ्त और मौसम सरमा से कबल और इसके दौरान किए जाने वाले इजाफी इकदाम का जायजा लिया गया। पेश है एक रिपोर्ट।
1: एक्शन प्लान के तहत बेदारी और कानून के निफाज के जरिए ऑटोमेटिक नंबर प्लेट शनाख्त से लैस तमाम पेट्रोल पंपों पर PUCC नहीं तो ईंधन नहीं का उसूल नाफिज किया जाएगा। यकुम नवंबर से 31 जनवरी तक धूल उड़ाने वाली इन्हदामी सरगर्मियों और खुले मकामात पर शहरी तामीराती कामों पर मुकम्मल पाबंदी आयद रहेगी। सफ़े आखिर तक रबते को मजबूत बनाने के लिए एक अवामी मुहिम के जरिए दिल्ली मेट्रो सारथी ऐप को फ़रोग दिया जाएगा। हुकूमत शनाख्त किए गए बंजर इलाकों में शजरकारी और हरियाली बढ़ाने पर तवज्जो मरकूज करेगी। मौसम सरमा से मुतालिक प्रोटोकॉल में आलूदगी फैलाने वाली गाड़ियों पर पाबंदी, पार्किंग फीस में इजाफा, दफातर के औकात में मरहलावार तब्दीली और घर से काम करने के इंतजाम शामिल होंगे। ईवी पॉलिसी 2026 और परिवर्तन स्कीम को भी रजिस्ट्रेशन मुहिम और जन भागीदारी कैंपों के जरिए फरोग दिया जाएगा। میٹنگ کے دوران ماحولیات کے مرکزی وزیر نے دلی کے 37 شناخت شدہ ہاٹ اسپاٹ پر آئندہ مہینے کی 10 تاریخ تک جن بھاگیداری پروگرام منعقد کرنے پر زور دیا. دلی کی وزیر اعلیٰ نے اس بات کو یقینی بنانے کی ضرورت پر زور دیا کہ لیے گئے فیصلے اور نشان زد کیے گئے اقدامات زمینی سطح پر مؤثر عمل آوری میں تبدیل ہوں. ریشو کی رپورٹ کے ساتھ خبرنامے کے لیے ضمیر رضوی.
0: وزیر اعظم نریندر مودی کی عوامی خدمت کے 25 برس مکمل ہو رہے ہیں جو جن سیوا سے دیش سیوا کے منتر پر مبنی ہے اور اس انتھک عزم کا سلسلہ جاری ہے. سیوا اور سشاسن کے اس نظریے کے تحت حکومت 2047 تک وکست بھارت کے مقصد کو حاصل کرنے کی خاطر انتھک کام کر رہی ہے. آج اپنی خصوصی سیریز میں ہم تذکرہ کر رہے ہیں کہ مشن لائف کے ذریعے اس نظریے کو کس طرح بروئے کار لایا جا رہا ہے. پیش ہے ایک رپورٹ.
2: جھارکھنڈ کی ریاست جو ملک کے تقریباً 40% معدنی وسائل کا مرکز ہے، صنعتی ترقی کے ساتھ ساتھ ماحولیاتی توازن برقرار رکھنے کے چیلنج کا سامنا کر رہی ہے. وزیر اعظم مودی کی جانب سے شروع کیا گیا مشن لائف اب ریاست کے مختلف علاقوں میں عملی شکل اختیار کر رہی ہے. جھارکھنڈ ملک کی پہلی ریاست بن گئی ہے جہاں نوجوانوں میں ماحول دوست طرز زندگی کو فروغ دینے کے لیے تمام کالجوں میں انڈر گریجویٹ سطح پر 10 ہفتوں اور 2 کریڈٹ پر مشتمل لازمی کورس متعارف کرایا گیا ہے. وزیر اعظم مودی اس تحریک کے پیچھے کارفرما نظریے کی وضاحت کر رہے ہیں.
3: ہماری سنسکرتی ہمیں سکھاتی ہے کہ پرکرتی سے جتنا حاصل کیا ہے اسے لوٹانے کا پریاس بھی کرنا چاہیے. اس لیے بھارت نے وشو کو ایک نیا مارگ سجایا ہے جس پر چلتے ہوئے ہم پریاورن کی بہت مدد کر سکتے ہیں. یہ مارگ ہے مشن لائف، یعنی لائف سٹائل فار انوائرمنٹ کا.
2: وزیر اعظم کا یہ نظریہ کوڈرما ضلع کی جرگا پنچایت میں بھی عملی اقدامات کی صورت میں نظر آ رہا ہے. کھجاٹن گاؤں میں کمیونٹی کی شرکت سے بنجر زمین کو سرسبز علاقے میں تبدیل کر دیا گیا ہے. پانی کی بچت کی کارکن پاروتی دیوی کی قیادت میں گاؤں والوں نے پانی کی بچت اور پانی کو ذخیرہ کرنے کے لیے ہزاروں کھائی نما بند تعمیر کیے. ان کوششوں کے اعتراف میں صدر جمہوریہ نے انہیں اعزاز سے بھی نوازا. اس اقدام سے کوڈرما میں زیر زمین پانی کی سطح بہتر بنانے میں مدد ملی ہے. صاحب گنج کے قبائل علاقوں میں اس سال 5 لاکھ سے زیادہ پودے لگائے گئے ہیں جن سے پانی، جنگلات اور وائلڈ لائف کے تحفظ میں مدد مل رہی ہے. اس مہم سے مقامی قبائلی برادریوں کے لیے روزگار کے مواقع بھی فراہم ہو رہے ہیں اور پتوں اور بانس کے ذریعے اضافی آمدنی بھی حاصل ہو رہی ہے. اسکولوں میں قائم ایکو کلب بچوں کو کم عمری سے ہی پانی اور توانائی کی بچت کی ترغیب دے رہے ہیں. رانچی سے مہوش رحمان کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار.
0: یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے. اتر پردیش میں پچھلے کئی دنوں سے ہونے والی شدید بارش اور بیراجوں سے پانی چھوڑے جانے کے باعث کئی ضلعوں میں سیلاب جیسی صورتحال پیدا ہو گئی ہے. تفصیل ہمارے نامہ نگار سے.
2: شاہجہاں پور میں رام گنگا ندی اور بارہ بنکی، ایودھیا اور بلیا میں گھاگرا ندی خطرے کے نشان سے اوپر بہہ رہی ہیں. گونڈا میں کوانو اور کشی نگر میں گنڈک دریا بھی خطرے کی سطح سے اوپر بہہ رہے ہیں. کشی نگر ضلع میں نارائنی دریا کے کنارے بنا ہوا ایک پشتہ تمکوہی راج تحصیل کے علاقے سے گزرتا ہے، کل رات پانی کے شدید بہاؤ کے باعث ٹوٹ گیا. این ڈی آر ایف اور ایس ڈی آر ایف کی ٹیموں کو متاثرہ علاقوں میں بڑے پیمانے پر امدادی اور بچاؤ کارروائیاں انجام دینے کی ہدایت دی گئی ہے. اس دوران موسمیات کے محکمے نے آج بھی ریاست کے بعض حصوں میں